लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अहिले बिहानको 6 बज्यो।
1: शुभ प्रभात। यो सीआईएन साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीप प्रकाश चन्दको तपाईँलाई हार्दिक स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर।

0: प्रमुख खबरका शीर्षकहरू रसुवा भोटेको सिबाडीमा मृत्यु हुनेको संख्या 1200 भन्दा धेरै 4216 सम्पर्कविहीन
1: का लागि 21000 भन्दा बढी
0: विपदको जोखिम बढ्दै भोटेकोशी बारीमा मृत्यु तथा जनधनको क्षतिबारी प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित बाढी क्षेत्रमा 22 लाख टन फोहोर दावी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन 50 अर्ब भन्दा बढी बीमा दावीको आकलन तरकारीको भाव सस्तियो ग्यासको अभाव भने कायमै तापक्रम बढेपछि प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य र खानेपानीको संकट म्यानमारमा बाढीमा 31000 बढी प्रभावित वार्तामा आउन इरानलाई कुनै दबाव नदिएको अमेरिकी राष्ट्रपतिको भनाई र नेपाल ए क्रिकेट
1: टोली
0: साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने भोलिबाट पुरुष भलिबलको एनभीए शुरू हुने
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: साझा खबरको सबैभन्दा सुरुमा रसुवा भोटेकोशी बाढी र भएको जनधनको क्षतिको पछिल्लो विवरणको प्रसंग भदौ 10 गते आएको भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या 1204 पुगेको छ. 4216 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ. प्राधिकरणले हिजो साँझ विवरण सार्वजनिक गर्दै बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्य जारी रहेको र बाढ़ीमा घाइते भएका 301 जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाएको हो. 195 जना डिस्चार्ज भएका छन् भने 70 जना उपचाररत छन्. उपचारका क्रममा 3 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ. बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल 21314 सुरक्षाकर्मी परिचालन गरिएको छ. हालसम्म 11993 जनाको उद्धार गरिएको छ भने 610 वटा हवाई उडान मार्फत उद्धार कार्य, उद्धार तथा राहतको काम सञ्चालन भइरहेका छन्. बाढ़ीपछि विस्थापित भएका 3948 जना 4 जिल्लाका 34 वटा होल्डिङ सेन्टरमा बसिरहेका छन्. नुवाकोटका 24 केन्द्रमा 2981 जना, रसुवामा 5 केन्द्रमा 320, धादिङका 3 केन्द्रमा 260 र काठमाडौँमा 2 केन्द्रमा 387 जना आश्रय लिइरहेका छन्. यसैबीच बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङमा पनि खोज तथा उद्धारको काम भइरहेको प्राधिकरणले जनाएको छ. रसुवागढ़ी जलविद्युत आयोजनाको 120 मेगावट क्षमताको सुरुङमा करिब 150 मिटरभित्र ठूला चट्टान भेटिएपछि उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिनाई भएको छ. 90 जनाको टोली, 3 स्काभेटर र 1 बबक्याट प्रयोग गरी बाटो हटाउने तथा कम्प्रेसन मेसिन, रक ब्रेकर र ब्लास्टिङ मार्फत सुरुङमा पाल पार्ने काम जारी रहेको प्राधिकरणले जनाएको हो. आयोजनाको सुरुङको विभिन्न क्षेत्रमा खोज तथा उद्धारको काम भइरहेको छ. लाङटाङमा 20 मेगावट आयोजनामा भारतीय टोलीको रेकीपछि नेपाली सेना सहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य अगाडि बढ़ाएको छ. टोलीले सुरुङभित्र करिब 75 मिटर प्रवेश गरी हालसम्म करिब 900 मिटर लेदो हटाएको छ भने खोज तथा उद्धारका क्रममा 2 शव समेत फेला परेको जनाइएको छ. चिलिमी, माथिल्लो त्रिशुली, त्रिशुली 3A, त्रिशुली 3B र मैलुङ खोला जलविद्युत आयोजनाका सुरुङ तथा प्रभावित संरचनामा पनि खोज तथा उद्धार जारी रहेको प्राधिकरणले जनाएको हो. यसैबीच बाढ़ी र पहिरोका कारण पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़क खण्ड अन्तर्गत कृष्णभीर र परेवा भीरमा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध छ. गल्छी देवीघाट खण्डमा लेदो हटाउने काम चलिरहेको छ भने तादी नदीमा 75 मिटर लामो बेली ब्रिज जडानका लागि पनि तयारी भइरहेको छ. विदुर बेतरावती सड़क खण्डको करिब 2.5 किलोमिटर सड़क पूर्ण रूपमा बगेपछि ब्रेकर र एक्सावेटर प्रयोग गरी पुनः सञ्चालनको काम भइरहेको छ. संचारतर्फ नेपाल टेलिकमका 120 मध्ये 115 र एनसेलका 78 मध्ये 75 वटा मोबाइल टावर सञ्चालनमा आएका छन्. तिमुरे, चिलिमे खोला, त्रिशुली 3B, भाल्चे, किसमाङ र चन्दनबारी लगायतका केही क्षेत्रमा सेवा पुनस्थापना हुन बाँकी रहेको जनाइएको छ.
3: बाढ़ी प्रभावित रसुआ नुआकोट र धादिङका 15 स्थानीय तहलाई खोज उद्धार तथा राहत व्यवस्थापनका लागि हालसम्म 16 करोड़ रूपियाँ उपलब्ध गराइएको छ। प्रभावित क्षेत्रमा सड़क तथा हवाई मार्गबाट खाद्य तथा गैर खाद्य सामग्री पठाउने क्रम पनि चलिरहेको छ। हिजो मात्रै थप 28 गाड़ी राहत सामग्री सहित प्रभावित क्षेत्रमा पुगेका छन्। रसुआ जिल्लामा विद्युत आपूर्ति हुन समय लाग्ने क्षेत्रमा वितरण गर्न 155 सोलर पावर ब्याङ्क जिल्ला प्रशासन कार्यालयहरूलाई हस्तान्तरण गरिएको छ। मोबाइल टावर सञ्चालनका लागि जेनेरेटरमा आवश्यक इन्धन ढुवानी गर्न नेपाल टेलिकम र एनसेलले हेलिकप्टर सहयोगको आवश्यकता रहेको जनाइएको छ। बाढ़ी प्रभावितको राहत व्यवस्थापनलाई व्यवस्थित बनाउन डिजिटल प्रणाली लागू गरिएको छ। हवाई मार्गबाट प्राप्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित आपतकालीन गोदाममा तथा स्थल मार्गबाट आएका सामग्री नुवाकोटको बटार रसुवाको धुन्चे र अन्य संकलन केन्द्रहरूमा व्यवस्थापन गरिएको छ। प्राधिकरणका अनुसार पहिचान खोल्न नसकेका शव विभिन्न जिल्लाका 21 अस्पतालमा राखिएका छन्। हालसम्म 95 शवको पहिचान गरी आफन्तलाई बुझाइएको छ। पहिचान भएका शव सम्बन्धित ठेगानामा पठाउने तथा उद्धार गरिएका व्यक्तिहरूलाई घरसम्म पुर्याउने जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई दिइएको छ। यसैबीच भोटेकोसी हिमवादीका कारण भएको नागरिकको मृत्यु तथा जनधनको क्षतिमा प्रतिनिधि सभाले विशेष प्रस्ताव हिजो पारित गरेको छ। सभामुख डोल प्रसाद अर्यालले राख्नुभएको विशेष प्रस्ताव बैठकले पारित गरेको हो। यसअघि 2072 विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिमा पनि तत्कालीन संविधान सभा व्यवस्थापिका संसदले विशेष प्रस्ताव पारित गरेको थियो। तत्कालीन कार्य व्यवस्थापिकाले पुनर्वास र पुनर्निर्माण सम्बन्धमा संकल्प प्रस्ताव पनि पारित गरेको थियो। सर्वदलीय सहमतिपछि सभाले विशेष प्रस्ताव पारित गरेको हो। हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख डोल प्रसाद अर्याल,
4: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
3: हिजोको प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई नेपालले बलियो गरी आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। रसुवा बाढ़ीका सम्बन्धमा सरकारले गरेका काम कार्यवाही र भावी योजनाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तन विश्वव्यापी कारण भएको र असर न्यूनीकरण तथा व्यवस्थापन साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। पटिकुसी बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित त्यस क्षेत्रकै ठूलो विपत्ति भएको उल्लेख गर्नुभयो। उहाँले विपत्तिमा परेर घरबार विहीन भएका नागरिकलाई तत्काल अस्थायी र दीर्घकालीन पुनस्थापनामा सरकार लागिरहेको पनि उल्लेख गर्नुभयो।
5: बाढ़ी प्रभावित भोटेकोसी त्रिशुली जलाधार क्षेत्रमा कम्तीमा 22 लाख टन फोहोर भग्नावशेष थुप्रिएको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले आकलन गरेको छ। बाढ़ी प्रभावित मध्ये खास खास क्षेत्रमा गरिएको द्रुत मूल्यांकन तथा विश्लेषण विधि अन्तर्गत गरिएको विश्लेषणले कम्तीमा 22 लाख टन फोहोर भग्नावशेष थुप्रिएको देखाएको हो। ऱ्यापिड तत्काल पुनर्स्थापना तथा विकास कार्यका लागि द्रुत मूल्यांकन तथा विश्लेषण गर्ने विधि मानिन्छ। यसले विपदपछि तत्काल पुनर्स्थापना आयोजना बनाउन विश्वका सरकार तथा साझेदारहरूलाई समयमै प्रमाणका आधारमा जानकारी समेत उपलब्ध गराउने गरिएको छ। भोटेकोसी त्रिशुली नदीमा गत बुधबार विनाशकारी बाढ़ी आएको थियो। सरकारी तथ्याङ्क अनुसार बुधबारसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1100 भन्दा बढ़िरहेको छ।
3: भदौ 10 गते बिहान भोटेकोसीको पानी अस्वाभाविक रूपमा उर्लिन थालेपछि रसुवा नुवाकोट चितौन र धादिङ स्थित नदी किनारका बासिन्दाले सामान्य बाढ़ी ठानेका थिए। तर केही घण्टामै त्यो पानीले घर गोठ खेतबारी सड़क पुल र मानिसका सपना समेत बगाएर लग्यो। बाढ़ीको प्रत्यक्ष प्रभाव परेका हजारौं परिवार मध्ये धेरैका लागि सबभन्दा ठूलो पीड़ा घर भत्किनु मात्र थिएन, बरु वर्षौंको मेहनतले हुर्काएका पशु चौपाया गुमाउनु पनि छ। केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका पशु जोगाउन नसकिएको गुनासो गर्न थालेका छन्। सरकारी निकायले पहिलो चरणमा मानवीय उद्धारलाई उच्च प्राथमिकता दिए पनि पशुधन र किसानले भोगेको आर्थिक क्षतिमा उत्तिकै ध्यान दिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले उल्लेख गरेको छ। घटेकोसी हिमबाढ़ी किसानका हजारौं पशु चौपाया गुमेका छन्। गाउँमा पशुधन केवल सम्पत्ति होइन, किसानको सामाजिक र आर्थिक सुरक्षाको आधार पनि बन्ने गरेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार उत्तर गया, गोसाईकुण्ड, बेनीघाट, त्रिशुली र देवघाट आसपासका क्षेत्रमा बाढ़ीले गोठभित्र बाँधिएका पशु बगाएको उल्लेख गरिएको छ। पशु व्यवस्थापनको लागि सरकारवाला निकायको भूमिका कस्तो हुन्छ? विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ। यसबीच रसुवाको भोटेकोशी हुँदै दस भदौमा आएको आकस्मिक बाढ़ीले क्षति पुगेका सम्पत्तिहरूको बीमा रकम दावी हुने क्रम बढ़ेको छ। सम्पत्ति गुमाएका र शहरी क्षेत्रमा भएका व्यवसायीहरूले मात्रै अहिलेसम्म दावी गरेको पाइएको छ। जही कारण अपेक्षा गरिएका भन्दा कम मात्रै प्रारम्भिक रूपमा बीमा दावी भुक्तानमा गरिएको छ। बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ दावी भुक्तानी परिसकेको छ र यो रकम बढ़दै जाने देखिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढ़ीपछि मरेका पशु चौपाएको व्यवस्थापन प्रभावकारी बनाउन सुझाव।
6: जुन मरेको पशुहरूको पनि लाइक हुन्छ नि, हामीले व्यवस्थापन नगरे पनि चाहिँ नि त्यहीबाट अर्को रोग ल्याएर अर्को महामारी नफैलोस् भन्ने पनि हाम्रो मेन कुरा हो।
3: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन, तरकारीको भाउ सस्तियो तर ग्यासको अभाव भने कायमै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्र दोष दिन्छ।
9: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद हुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्श प्रदान गर्नु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
0: बाल विवाह रोक्नु दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
10: बाल विवाहको छोराछोरीको सपना जगाउ, शिक्षित, सक्षम र जिम्मेवारको स्थानीय निर्माण गर। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएनसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँहरूले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नागरिकको पहिलो पृष्ठमा दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। भोटेपछि बाढ़ी पीड़ितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। उक्त कोषमा हिजो साँझ 5 बजेसम्म 7,37,60,73,000 रूपियाँ थियो। मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार बाढ़ी आउनु अघि उक्त कोषमा 2,17,00,00,000 रूपियाँ थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज भरियालले बाढ़ी आउनु पूर्व कोषमा रहेको रकम घटाउँदा 8 दिनमा कोषमा 5,20,60,73,891 रूपियाँ संकलन भएको देखिएको छ। त्यस्तै मनसुन जोखिममा 51,000 शीर्षकमा दाङबाट देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ। लुम्बिनी प्रदेशमा 51,000 भन्दा बढ़ी नागरिक मनसुनजन्य विपदबाट प्रभावित हुने अनुमान गरिएको छ। त्यस्तै भित्रपृष्ठमा जनक शिक्षा 2 महिनादेखि कामविहीन शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै अस्पतालको गाड़ीबाट 60 किलो गाजा बरामद शीर्षकमा मोरङको खबर प्रकाशित छ भने घर्दै हिमताल फुट्ने समयान्तर बढ्दै महाविपत्तिको डर शीर्षकमा ईश्वरी सुवेदीले खबर लेख्नु भएको छ। किन बढ्दैछ जोखिम शीर्षकमा पनि खबर छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा रसुवा बाढ़ीको बीमा दावी 50,000 नाग्ने आकलन पीड़ितलाई सामाजिक सुरक्षा सुविधा शीर्षकको अर्को खबर पनि छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा पनि ज्यान गुमाएका र घाइते भएका सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिक तथा उनीहरूका परिवारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत विभिन्न सुविधा पाउने भएका छन्। प्रभावित श्रमिक र उद्यमीहरूका परिवारलाई सामाजिक सुरक्षा कोषले लाभ रकम वितरण गर्न प्रभावित क्षेत्रबाट विवरण संकलन गर्ने काम शुरू गरेको छ। यसका लागि तथ्याङ्क संकलन र घाइते तथा मृतकको पहिचान गर्न सामाजिक सुरक्षा कोषको एक टोलीले काम समेत अगाडि बढ़ाएको छ।
12: कान्तिपुर दैनिकमा स्वच्छ ऊर्जाका नाममा मूल्य चुकाउँदै अरूण उपत्यकाका आदिवासी शीर्षकमा खबर छापिएको छ। जलविद्युतका लागि अरबौं डलरको लगानी खन्याइँदैछ तर स्थानीय भन्छन् हाम्रै भूमिमा बनाउने भनिएका परियोजनाबारे वास्तविक रूपमा हामीलाई नै सोधिएको छैन। तुलसी रौनियारले संखुवा सभाबाट लेख्नु भएको खबर हो। भटिकुसीको बाढ़ी जितेकी 97 वर्षीय गुणमाया शीर्षकमा आर्य चौधले लेख्नु भएको खबर छापिएको छ। गुणमाया भग्नावशेषमा पुरिनु भएको थियो। करिब 4 घण्टाको प्रयासपछि सुरक्षाकर्मीले उहाँलाई उद्धार गरे। हाल वीर अस्पतालमा उपचाररत उहाँ एउटा प्रश्न दोहोर्याइरहनुहुन्छ, बाढ़ीले मलाई किन हाने। विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ। भटेकोशी बाढ़ीको असर बंगलादेशमा बिजुली निर्यात रोकियो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने केरुङमै कोहिन थाल्यो 25 करोड़को फलफल शीर्षकमा ऋषिराम पौड्यालले लेख्नु भएको छ। अर्को खबर तरकारीमा उपत्यकालाई छिमेकी जिल्लाको भर्थेक शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको छ भने बाढ़ी प्रभावित क्षेत्रको 95% दूरसञ्चार सेवा पुनः शुरू भएको बारेमा सजना बरालले लेख्नु भएको छ। भोटेकोशी बाढ़ीका 8 दिनमा काठमाडौँबाट मात्रै 220 हेली उडान गरिएको खबर पनि छापिएको छ। यो सूरज कुँवरले लेख्नु भएको हो भने अर्को खबर पछिल्लो समयमा बढ़दै गएको महँगाई र त्यसमा ग्यास र आयातमा पनि अझै त्यो पर्याप्त उपभोक्ताका लागि हुन नसकेको बारेमा खबर छापिएको छ। भित्री पन्नामा विपदको सूचना प्रणालीमा चुक, यो चट्टान खसेको 38 मिनट पछि एसएमएस शीर्षकमा शुभेच्छा पौडेलले लेख्नु भएको छ। चेतावनी पछि के कस्तो खालखालको समन्वय भएको थियो या थिएन भन्ने बारेमा विश्लेषण गरिएको छ। नयाँ पत्रिका दैनिकमा राहत सामग्रीको काठमाडौँमा थुप्रो शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने देउबा समूहले ल्यायो महाधिवेशनको छुट्टै कार्यपालिका शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षका आफ्नो महाधिवेशन कार्यतालिका 16 देखि 19 असोजमै 15 महाधिवेशन गर्ने संस्थापनको गृह कार्य चलिरहेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो शीर्षकमा छापिएको खबर छ। 7 प्रदेशबाट 19 करोड़ सहयोग प्राप्त भएको छ। उद्धार राहतदेखि पुनस्थापनासम्मका काम तीव्र पारिने उल्लेख गरिएको छ। भारतबाट राहतको 5औं खेप नेपाल आइपुगेको बारेमा खबर छ भने चीनबाट भेले ब्रिज आउन लागेको पनि उल्लेख गरिएको छ। बाढ़ीबाट प्रभावित विद्यार्थीलाई पढ़ाउने तयारी भएको बारेमा शिवहरि घिमिरेले नै भित्री पन्नामा खबर लेख्नु भएको छ। तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने शीर्षकमा अर्को खबर छ। पृथ्वी राजमार्ग वा सञ्चालनमा नाउन्जेलसम्म तराईका उद्योगमा ग्यास रिफिल हुने र ठूलो क्षमताका ट्रकमा ग्यास काठमाडौँ ल्याउन लागि हो।
3: हिजो मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ ग्यास उद्योगी नारायण यातायात व्यवसाय संघ र आयल निगमका प्रतिनिधिबीच तराईबाट काठमाडौँमा ग्यास ढुवानी गर्ने भाडादर तय भएको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो। महोत्तरी अम्लेखगंज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले मुलुकभर खपत हुने इन्धनको 70% आयात भइरहेको आयल निगमले जनाएको छ। अम्लेखगंज स्थित डिपोबाट विराटनगर काठमाडौँ पोखरा र भैरवासम्म पेट्रोल र डिजेल वितरण हुने पनि जानकारी दिइएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा स्वास्थ्य तरकारी राजमार्ग बन्द हुँदा समेत तरकारी आपूर्ति सहज हुनु र मूल्य ओह्रालो लाग्नुमा वैकल्पिक मार्गको कुशल प्रयोग कारक भएको पनि उल्लेख गरिएको छ। सीता शर्माले लेख्नु भएको हो। विपद जोखिम न्यूनीकरण गाउँपालिकाले गरिदिनु भयो घरगोठको बीमा शीर्षकमा गोलीबाट लेखिएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न विश्व असफल हुनेदेखि सँगै प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य अभाव र खानेपानीको संकट गहिरिने चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम अधिकतम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने अनुमान गरिएको छ। यो पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यभन्दा माथि मानिएको छ। म्यानमारको दक्षिण राज्य मोनको कैबर रामा बस्तीमा भारी वर्षापछि आएको बाढ़ीका कारण 31,874 जना प्रभावित भएका छन्। गत अगस्त 20 शुरू भएको भारी वर्षाले शहरका 17 ठाउँ क्षेत्र र 2 वडामा बाढ़ी प्रभावित भएको बाढ़ी पसेको छ। प्रभावितहरूले 2 आश्रय स्थल र 370 भन्दा बढ़ी प्रभावित मानिसहरूलाई आधारभूत खाना र पिउने पानीको व्यवस्था समेत मिलाइएको अधिकारीहरूले बताएका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा आउन इरानलाई कुनै पनि दबाव नदिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा इरानसँग सम्झौता गराउन आफूलाई कुनै हतार नरहेको समेत उहाँले संकेत गर्नुभएको हो। अमेरिकाको स्थिति आफूलाई पहिले भन्दा पनि निकै राम्रो लागेकोले गर्दै हर्मुजमा अमेरिकाले लगभग पूर्ण नियन्त्रण कायम राखेको समेत उहाँले दावी गर्नु भएको छ।
3: साझा खबरमा खबर। नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग 2 पराजित भएको हो। नेपालले दिएको यसै क्रिया निवारणको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो। नेपालले सकि टप T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो जहाँ 6-2 खेल मात्र जितेको थियो। नेपालमा पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग NVL भोलिबाट शुरू हुँदैछ। केडिया ग्रुपको आयोजनामा भदौ 19 27 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवाडहरूमा हुने लिगमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नै महिला भलिबलको फ्रेन्चाइज लिग आयोजना भइसके पनि पुरूषको भने यो पहिलो फ्रेन्चाइज लिग हो। नेपाल भलिबल लिगमा 6 टिमले 3 विदेशी खेलाडी राख्ने प्रावधान रहेको छ।
0: उपायको व्यवस्थापन आवश्यकता र भइरहेका पहल कुराकानी कार्टुन लगायतका सामग्रीमा पनि छन्। सिआइएनको समाचार
13: दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अन्डा दुध
9: सब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
13: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौं।
9: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: साझा खबरमा अब बारीले बगाएर मरेका पशु चौपाएको व्यवस्थापनमा चुनौतीका कुरा। रसुवा भोटेको सी बारीका कारण दर्जनौ पशु चौपाय मरेको भए पनि सरकारको प्राथमिकतामा मानवीय सहायता परेको छ। विपदपछि मृत पशु चौपाएको व्यवस्थापनको आवश्यकता र प्रक्रियाका बारेमा एनिमल नेपालका प्रमुख सुलक्षणा राणासँग हामीले कुराकानी गरेका छौँ।
6: सबभन्दा मेन त हामीले सबैजनासँग कुरा गर्दा जे थियो बगाएर लग्यो स्लजभित्र त्यो माटोभित्र पुर्या होला। कति ठाउँबाट बन्द आइरहेछ तर त्यही हो। अब लाइक अहिले हामीले फेरि गर्दाखेरि ह्युमनकै लाइक हामीले रेस्क्यु लाइक बडी पनि हामीले ह्युमनकै लाइक हुन्छ नि मान्छेकै अहिले हामीसित मेन अटेन्सन त्यहाँ छ। तर एउटा कुरा हामीलाई के डर छ भने हामीले जुन मरेको पशुहरूको पनि लाइक हुन्छ नि हामीले व्यवस्थापन नगरे पनि चाहिँ त्यहीबाट अर्को रोग ल्याएर अर्को महामारी नफैलोस् भन्ने पनि हाम्रो मेन कुरा हो।
3: जस्तो अब मरेको पशु चौपाहरूको व्यवस्थापन कसरी गरिनुपर्छ ताकि भोलि महामारी लगायतका अरू रोगहरू नफैलिन सक्छ?
6: हामी अब टेक्निकल साइडमा होइन तर हामी भेटनेरी डक्टर्सहरूसँग काम गर्छौँ होइन। हाम्रो टिममा जहाँ डक्टर्सहरू हुन्छ उहाँहरूले चाहिँ लाइक हुन्छ नि हाम्रो एउटा इन्टरभेन्सन प्याकेजमा लाइक हुन्छ नि त्यो डिस्पोज कसरी गर्ने भन्ने एउटा चुनाहरू ल्याउने के गरेर लाइक बन्द डिजिज नफैलाउने त्यस्तो प्रावधानहरू पनि छ। तर
3: विगतको विपदको अवस्थालाई अभ्यासलाई हेर्ने हो भने अब रसुवाबादीपछिको पशु चौपाएको व्यवस्थापनको लागि कुन कुन निकायले कस्तो खालको भूमिका खेल्यो भने राम्रो हुन्छ लाग्छ
6: तपाईँ? एग्रिकल्चर मिनिस्ट्री अफ एग्रिकल्चर र लाइफ स्टक मिनिस्ट्रीको लाइफ स्टक डिपार्टमेन्ट आउँछ। त्यसपछि भेटनेरी एसोसिएसनहरू छ। त्यसपछि चाहिँ एनिमल वेलफेयरमा काम गर्ने धेरै सिभिल सोसाइटी अर्गनाइजेसन्सहरू छ जो चाहिँ आई थिङ्क दे अल रेडी टु वर्क विथ द गभर्मेन्ट कि गभर्मेन्टसँग हातेमालो गरेर कसरी लाइक हुन्छ नि अफकोर्स लाइक फेरि हामी मलाई जहाँसम्म लाग्छ जुनै पनि हामी एनिमल वेलफेयर अर्गनाइजेसनहरू छ हामीले खालि आउँदाखेरि एनिमल्समा मात्रै गरेका छैनौँ कि अफकोर्स ह्युमन पपुलेसन इज इम्पोर्टेन्ट। ह्युमन पपुलेसन भए पनि एनिमल पपुलेसन हुन्छ। एनिमल पपुलेसनले पनि ह्युमन पपुलेसनलाई लाइक हुन्छ नि उनीहरूको लाइभलीहुड सबै सपोर्ट गरे हुन्छ। त्यो हिसाबले चाहिँ इट्स अल इन्टरकनेक्टेड एन्ड त्यो तपाईँले भने जस्तो लाइक हुन्छ वी आर रेडी टु कोअर्डिनेटेड।
3: थुप्रै व्यक्तिहरूको पशु चौपाया त्यो बारीमा परेको हुनसक्छ उहाँहरूले कसरी सहयोग गर्न सक्नुहुन्छ कि यो पशु चौपायाको व्यवस्थापन अथवा मरेका पशुहरूको व्यवस्थापन
6: लाइक हुन्छ? अहिले त हामीले अहिले इमिडिएट रिलिफको बारेमा मात्रै आइडेन्टिफिकेसन अनि त्यसपछि इन्टरभेन्सन होइन।
0: एनिमल नेपालका सुलक्षणा राणासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि रसुवा भोटेको सिबारीमा मृत्यु हुनेको संख्या 1200 भन्दा धेरै 4216 सम्पर्कविहीन। खोज तथा उद्धारका लागि 21,000 बढी सुरक्षाकर्मी परिचालन। जलवायु परिवर्तनले नेपालमा विपदको जोखिम बढ्दै भोटेको सिबारीमा मृत्यु तथा जनधनको क्षतिबारे प्रतिनिधि सभामा विशेष प्रस्ताव पारित। बाढ़ी क्षेत्रमा 22,00,000 टन पोहोर। दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन 50 अर्ब बढ़ी बीमा दावीको आकलन। तरकारी सस्तियो ग्यासको अभाव कारण तापक्रम बढ़ेपछि प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य र खानेपानीको संकट। म्यानमारमा बाढ़ीमा 31,000 भन्दा बढ़ी प्रभावित। वार्तामा आउन इरानलाई कुनै दबाव नदिएको अमेरिकी राष्ट्रपतिको दावी। र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित। भोलि साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने। भोलिबाट पुरूष भलिबलको एनबीए शुरू हुने।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले अनलाइन खबर .com को लागि बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विपदमा परेका व्यक्तिहरूको उद्धारमा विगतका र अहिलेका सरकारहरूबाट भइरहेका विभिन्न भूलचुक तर्फ। यहाँ एउटा खोला जस्तो देखाइएको छ। बीच भागमा 3 जना व्यक्तिहरू छन् हात उठाएका छन्। उनीहरूले उद्धारको लागि अनुरोध गरेको जस्तो देखिन्छ। दाहिनेतर्फ अहिलेका प्रधानमन्त्री बालेन्द्र जस्ता देखिने व्यक्ति ती मानिसहरूतर्फ हात देखाइराखेको जस्तो देखाइन्छ भने देब्रेतर्फ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जस्ता देखिने व्यक्तिको देब्रे हात ती तीनजना व्यक्तितर्फ देखाइरहेको जस्तो देखाइन्छ। त्यहाँ त्यसरी देखाइएको छ र माथि यस्तो लेखिएको छ, पहिले भिजिबिलिटी पुगेन, अहिले कुबिलिटी पुगेन।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: Jadi usah usah ini terkandang di perusahaan ini.
1: सामाजिक रूपान्तरणका लागि
0: अर्जुन यो अर्ग्यानिक कफी कहाँ पाइन्छ बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस सिधै भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
3: प्रोपाइटर टेकचङ गुरुङ नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङे चौतारा सम्पर्क फोन नम्बर 066-520-903 मोबाइल नम्बर 98-461-80-025
4: दाइ पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे
5: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
4: अब के गर्नुहुन्छ त दाइ
5: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
4: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामे लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560-45401 र 98261-737799
7: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसै पाइएन
8: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
7: हुन्छ बुहारी ल गइहालौँ साह्रै गाह्रो भयो
8: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
9: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
10: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बात दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39647 र 98111-90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा खबरका मुख्य शीर्षकहरू। बेसी शहर नगरपालिकाले बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि करिब 10 लाख रूपियाँ सहयोग गर्ने भएको छ। नगर प्रमुख कार्यालयले प्राकृतिक विपदको समयमा स्थानीय सरकारबीच आपसी एकता सहकार्य सहयोग आवश्यक रहेको बताउनु भएको छ। मर्सङ्गी गाउँपालिका 8 भुस्ने गाउँ जाने सड़क जीर्णबन्दी गएको छ। गाउँमा उत्पादित कृषि उपज बजारसम्म ल्याउन समस्या भएको कृषकहरूले गुनासो गरेका छन्। हिमाली जिल्ला मनाङजोले एकमात्र देशी शहर मनाङ सड़क खण्ड वर्षायाममा जीर्ण र जोखिमपूर्ण बनेपछि ठूला मालवाहक सवारी साधनको आवागमनमा रोक लगाउन माग गरिएको छ। 10 चक्के 14 चक्के लगायतका ठूला मालवाहक सवारी साधन साँगुरो सड़कमा गुड्दा दुर्घटना तथा सड़क अवरोधको सम्भावना बढ़ने बताइएको छ। प्राकृतिक विपत्तिको अवस्थालाई मध्यनजर गर्दै लमजुङमा आयोजना हुन लागेको प्रथम टुर दि लमजुङ 2026 साइकल यात्रा स्थगित गरिएको छ। स्थगित गरिएको कार्यक्रम अब आगामी असोज 3 र 4 गते आयोजना हुने अध्यक्ष ध्रुवराम प्रधानले बताउनु भएको छ। र विनाशकारी बाढ़ी पहिरोमा ज्यान गुमाउनेहरूको सम्झनामा लमजुङको बेसी शहरमा वृक्षारोपण गरिएको छ।

0: बुढी ए बुढी किन ल्याउ रुम्बुक लगाएर बस्यो कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 9816685520 9806663162 र 0665231381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जु
4: अब खबर विस्तारमा लमजुङको बेसी सहर नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि करिब 10 लाख रूपियाँ सहयोग गर्ने भएको छ बुधबार बसेको नगर कार्यपालिकाको बैठकले बाढ़ी पीड़ितका लागि नगरपालिकाको विपद व्यवस्थापन कोषबाट 5 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको हो प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीड़ित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले उक्त रकम सहयोग गर्न लागेको जनाइएको छ यस्तै गरी नगरपालिकाले जनप्रतिनिधिहरूले प्राप्त गर्ने आधा महिनाको सेवा सुविधा समेत बाढ़ी पीड़ितको सहयोगका लागि उपलब्ध गराउने निर्णय गरेको छ नगर प्रवक्ता हिरालाल विश्वकर्माका अनुसार नगरपालिकाका सबै जनप्रतिनिधिको आधा महिनाको सेवा सुविधा बापत करिब 4,93,000 रूपियाँ संकलन हुने अनुमान गरिएको छ नगरपालिकाका अनुसार विपद व्यवस्थापन कोषबाट उपलब्ध गराइने 5 लाख रूपियाँ र जनप्रतिनिधिहरूको आधा महिनाको सेवा सुविधा बापतको करिब 4,93,000 रूपियाँ गरी कुल 9,93,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ यसमार्फत बाढ़ीबाट प्रभावित नागरिकको तत्कालीन राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने नगरपालिकाले अपेक्षा गरेको छ नगर प्रमुख गुमान सिंह अर्यालले प्राकृतिक विपदको समयमा स्थानीय सरकार बीच आपसी एकता सहकार्य र मानवीय सहयोग आवश्यक रहेको बताउनु भएको छ विपद कुनै एक स्थानीय तहको मात्र समस्या नभएकाले संकटका बेला सबै तहका सरकार र नागरिक बीच सहकार्य हुनुपर्ने उहाँको भनाइ छ उहाँले बाढ़ी पीड़ित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि स्थानीय तहले आफ्नो क्षमता अनुसार सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो बेसी सहर नगरपालिकाले पनि विपदबाट प्रभावित नागरिकको पीड़ामा स्थानीय सरकारको तर्फबाट एकबद्धता जनाउँदै सहयोगको निर्णय गरेको नगर प्रमुख अर्यालले बताउनुभयो रसुवामा भदौ 10 गते बिहान भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको छ बाढ़ीका कारण स्थानीय बस्ती सड़क पुल लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ भने कतिपय परिवार विस्थापित भएका छन् विपदपछि प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहत वितरणको काम जारी रहेको छ यसैबीच बेसी सहर नगरपालिकाले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ नगरपालिकाले बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धांजलि अर्पण गर्दै शोक संतप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ नगरपालिकाले विपदको समयमा प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै सम्भावित विपदका बेला स्थानीय तहबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएको छ नगरपालिकाको सहयोगले भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारको तत्कालीन राहत तथा उद्धारमा केही भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ मर्सिङदी गाउँपालिका 8 भुस्मे गाउँ जाने सड़क वर्षायाम शुरू भएसँगै पुनः जीर्ण बनेको छ लगातारको वर्षाका कारण सड़क ठाउँ ठाउँमा भत्किनुका साथै इलामे र जोखिमपूर्ण बनेपछि स्थानीयवासीको दैनिक आवाजसँगै कृषि उपज बजारसम्म पुर्याउन समस्या भएको छ भुस्मे गाउँमा पछिल्लो समयमा बेमौसमी तरकारी खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने क्रम बढ़ेको छ स्थानीय किसानले विभिन्न किसिमका तरकारी ठूलो परिमाणमा उत्पादन गर्दै आएका छन् गाउँमा उत्पादन भएको तरकारी खुदी बजार सुन्दर बजार र बेसी सहर लगायतका बजारमा गाड़ी मार्फत ढुवानी गर्ने गरिएको छ तर वर्षायाममा सड़कको अवस्था बिग्रिएपछि उत्पादित तरकारी समयमै बजारसम्म पुर्याउन कठिनाई हुने गरेको किसानहरूको गुनासो छ स्थानीय किसान होमराज तामाङका अनुसार गाउँमा कृषि उत्पादन गर्ने किसानको संख्या र उत्पादन दुवै बढ़िरहेका छन्। उत्पादनका लागि बजार समेत उपलब्ध भए पनि बजारसम्म कृषि उपज पुर्याउने सड़क नै भरपर्दो नहुँदा किसानहरू समस्यामा परेका छन्। गाउँमा उत्पादन गर्ने किसान छन्, बजार पनि छ, तर उत्पादन बजारसम्म पुर्याउन सड़क नै भरपर्दो छैन, तामाङले भन्नुभयो। उहाँका अनुसार वर्षा शुरू भएपछि सड़क बिग्रिने समस्या हरेक वर्ष दोहोरिने गरेको छ। सड़कको समस्या दीर्घकालीन रूपमा समाधान नहुँदा किसानले उत्पादन बढ़ाउन समेत हिचकिचाउनु पर्ने अवस्था आएको उहाँको भनाइ छ। सड़क बिग्रिएपछि तरकारी बोकेको सवारी साधन गाउँसम्म पुग्न र गाउँबाट बजारतर्फ फर्किन समेत कठिन हुने गरेको किसानहरूले बताएका छन्। कतिपय स्थानमा सड़क हिलामे र चिप्लो हुँदा सवारी साधन पस्ने तथा दुर्घटनाको जोखिम बढ़ने गरेको स्थानीयको भनाइ छ। सड़कको खराब अवस्थाका कारण कृषि उपज ढुवानीमा थप खर्च लाग्ने गरेको किसानहरू बताउँछन्। सामान्य अवस्थामा भन्दा वर्षायाममा ढुवानी खर्च बढ़ने र सड़ककै कारण तरकारी समयमै बजार पुग्न नसक्दा उत्पादनको गुणस्तरमा समेत असर पर्ने उनीहरूको भनाइ छ। समयमै बजार पुर्याउन नसक्दा कतिपय अवस्थामा खेतमै उत्पादन खेर जाने जोखिम समेत रहेको किसानहरूको दुखिसो रहेको छ। स्थानीयका अनुसार बुझ्न जाने सड़कमा वर्षेनी सामान्य मर्मत सम्मार गरिँदै आए पनि समस्या स्थायी रूपमा समाधान हुन सकेको छैन। वर्षा शुरू भएपछि सड़क पुनः भत्किने, हिलामै हुने र आवतजावतमा समस्या आउने क्रम निरन्तर दोहोरिँदै आएको उनीहरूको भनाइ छ। स्थानीयले तत्काल सड़कमा माटो तथा गिटी हालेर मर्मत गर्ने भन्दा पनि पानीको उचित निकासको व्यवस्था गर्दै सड़कको दिगो स्तर उन्नति गर्नुपर्ने माग गरेका छन्। वर्षाको पानी सड़कमा बग्ने र उचित निकास नहुँदा सड़क भत्किने समस्या बढ़ेको भन्दै दीर्घकालीन रूपमा नाली, कलभर्ट तथा आवश्यक संरचना निर्माण गर्नुपर्ने स्थानीयहरूको माग रहेको छ। भुस्मे गाउँमा कृषि उत्पादनको सम्भावना बढ्दै गए पनि बजारसम्म पुग्ने सड़क कमजोर हुँदा गाउँको कृषि क्षेत्र नै प्रभावित हुन सक्ने स्थानीयको चिन्ता छ। किसानहरूले व्यावसायिक रूपमा तरकारी उत्पादन गर्न थालेकाले कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउन सड़क पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ छ। स्थानीय किसान होमराज तामाङले सड़क सुधारका लागि सम्बन्धित निकायसँग निरन्तर आवाज उठाउँदै आउनु भएको छ। किसानलाई उत्पादन बढ़ाउन प्रोत्साहित गर्ने हो भने बजार, सिंचाई र कृषि प्रविधिसँगै सँगै सड़क पूर्वाधारमा समेत लगानी आवश्यक रहेको उहाँको भनाइ छ। स्थानीयले बुझ्मे गाउँलाई कृषि उत्पादनको केन्द्रको रूपमा विकास गर्न सकिने सम्भावना रहेकाले सड़कको दीर्घकालीन समाधानलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। सड़क सहज बनेमा गाउँमा उत्पादित तरकारी नियमित रूपमा खुदी बजार, सुन्दर बजार र बेसी शहर लगायतका बजारसम्म पुर्याउन सकिने र यसबाट स्थानीय किसानको आमदानी बढ़ाउन समेत सहयोग पुग्ने उनीहरूको अपेक्षा रहेको छ। किसानहरूले कृषि उत्पादन बढ़ाउने वातावरण निर्माण गर्न सड़कलाई केवल आवतजावतको साधनका रूपमा मात्र नभई गाउँको आर्थिक गतिविधिसँग जोड़िएको महत्वपूर्ण पूर्वाधारका रूपमा हेर्नुपर्ने बताएका छन्। हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र विशेष शहर मनाङ सड़क खण्ड वर्षायाम शुरू भएसँगै जीर्ण र जोखिमपूर्ण बनेपछि ठूला मालवाहक सवारी साधनको आवागमनमा रोक लगाउन माग गरिएको छ। साँघुरो र कमजोर सड़कमा वर्षाको समयमा पुग गर्न सड़कलाई केवल आवतजावतको साधनका रूपमा मात्र नभई गाउँको आर्थिक गतिविधिसँग जोड़िएको महत्वपूर्ण पूर्वाधारका रूपमा हेर्नुपर्ने बताए।

0: विभिन्न स्थानमा पहिरो जाने, सड़क भाँसिने र बाढ़ीका कारण सड़क अवरूद्ध हुने समस्या दोहोरिँदै आएको छ। त्यसमाथि मर्संगदी कोरिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाका लागि निर्माण सामग्री बोकेर सञ्चालन हुने ठूला सवारी साधनका कारण सड़कमा थप जोखिम बढ़ेको स्थानीयको गुनासो रहेको छ। विशेष गरी आयोजनाका लागि सञ्चालन हुने 10 चक्के 14 चक्के लगायतका ठूला मालवाहक सवारी साधन साँगुरो सड़कमा गुड्दा दुर्घटना तथा सड़क अवरोधको सम्भावना बढ़ने स्थानीयहरू बताउँछन्। वर्षायाममा सड़कको अवस्था थप कमजोर हुने भएकाले केही समयका लागि त्यस्ता सवारी साधनको आवागमन रोक्न तथा व्यवस्थित गर्न माग गरिएको हो। यस विषयमा मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरूङ र लमजुङबाट निर्वाचित सांसद धर्म केसी समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ। केही साता अघि दुवै सांसदले सड़क डिभिजन कार्यालयका प्रतिनिधि तथा सुरक्षा निकायका अधिकारी सहित बेसी शहर मनाङ सड़कको स्थलगत अनुगमन गर्नुभएको थियो। अनुगमनका क्रममा वर्षायाममा सड़कको जोखिम थप बढ़ने भन्दै सांसदहरूले केही समयका लागि भए पनि ठूला मालवाहक सवारी साधनको आवागमन रोक्ने वा व्यवस्थापन गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो। तर उक्त आग्रह हालसम्म कार्यान्वयन नभएको सांसद टेकबहादुर गुरूङले बताउनुभयो। वर्षायाममा पहिरो र बाढ़ीका कारण सड़क ठाउँ ठाउँमा अवरूद्ध भइरहने र त्यही सड़कमा भारी मालवाहक सवारी साधन समेत निरन्तर सञ्चालन हुँदा जोखिम झनै बढ़ने उहाँको भनाइ छ। सम्भावित विपद भएपछि उद्धार र क्षतिको व्यवस्थापन गर्नुभन्दा त्यसअघि नै जोखिम न्यूनीकरणको उपाय अप्नाउनु पर्ने उहाँले बताउनुभयो। केही दिन अघि रसुवा पहिरोका कारण भएको ठूलो जनधनको क्षतिबाट समेत पाठ सिक्नुपर्ने सांसद गुरूङको भनाइ छ। मनाङ र लमजुङको सड़क अवस्था पनि वर्षायाममा जोखिमपूर्ण रहेको समयमै सचेत नभए ठूलो दुर्घटना वा मानवीय क्षति हुन सक्ने उहाँको भनाइ छ। मर्संगदी कोरिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाका कारण निर्माण सामग्री ढुवानीका लागि ठूला सवारी साधन आवश्यक भए पनि यात्रु तथा सड़क सुरक्षालाई प्राथमिकतामा राखेर वर्षायाममा ढुवानी व्यवस्थापन गर्नुपर्ने स्थानीयको भनाइ छ। जोखिमयुक्त अवस्थामा सवारी रोक्ने, निश्चित समय निर्धारण गर्ने वा वैकल्पिक ढुवानी व्यवस्था मिलाउनु पर्ने उनीहरूको माग रहेको छ। मनाङ जाने मुख्य तथा एकमात्र सड़क जोखिमपूर्ण अवस्थामा रहँदा जिल्लाको दैनिक जनजीवन, पर्यटन, निर्माण तथा अत्यावश्यक सामग्रीको आपूर्ति समेत प्रभावित हुने गरेको छ। त्यसैले सड़कको जोखिम मूल्याङ्कन गरी वर्षायाममा ठूला मालवाहक सवारी साधन सञ्चालनबारे तत्काल निर्णय लिन तथा सड़कको दीर्घकालीन स्तरोन्नतिलाई प्राथमिकता दिन स्थानीयले सम्बन्धित निकायसँग आग्रह गरेका छन्। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो याप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहानको चौतारी खबरमा पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकचङ गुरु, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
4: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसै पाइएन।
5: बुवा फिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालौँ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
4: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
5: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
6: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ।

0: प्रोवाइडर सुभाष दनाई। संपर्क मोबाइल नंबर 9845664093।
1: दाई पैसा तो तुमने कमा लिया भो क्या
2: विदेश में पैसा रुख में फलने हो रहा अब मत विदेश नजानी करी फर्क बहनी
1: अब के दाई
2: काम तो कति कति नि जागर हुनु पर्यो नि बहिनी जागर हाम्रो बेसी शहरको सेरा ओरालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
1: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन।
0: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामे लम्जो प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173779।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पार्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जागरूक छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845349447 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपुर कस्तुरी रोड चितवन।
4: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी खबरहरू। लामजुङ साइकल संघको आयोजनामा भदौ 20 र 21 गते सञ्चालन गर्ने तयारी गरिएको साइकल यात्रा बीचमा देखिएको प्राकृतिक प्रकोप राष्ट्रिय विपत्तिको अवस्था तथा विज्ञहरूको सुझावलाई ध्यानमा राखेर स्थगित गरिएको हो। सहभागी साइकल यात्रुहरूको सुरक्षा र सहजतालाई प्राथमिकतामा राख्दै कार्यक्रमको मिति परिवर्तन गरिएको लामजुङ साइकल संघका अध्यक्ष बाबुराम प्रधानले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यक्रमका लागि आवश्यक तयारी पूरा भइसकेको भए पनि पछिल्लो प्राकृतिक विपत्तिको अवस्थालाई ध्यानमा राख्दै स्थगित गरिएको कार्यक्रम अब आगामी असोज 3-4 गते आयोजना हुने अध्यक्ष प्रधानले जानकारी दिनुभयो। नयाँ नीतिमा कार्यक्रमलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी तयारी अघि बढाउने साइकल संघले जनाएको छ। लामजुङको पर्यटन प्रवर्धनसँगै जिल्लामा साइकल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले प्रथम प्रति लामजुङ 2026 आयोजना गर्न लागि हो। साइकल यात्रा मार्फत जिल्लाका प्राकृतिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै लामजुङलाई साइकल पर्यटनको आकर्षक गन्तव्यको रूपमा चिनाउने आयोजकको लक्ष्य रहेको छ। कार्यक्रममा लामजुङ सहित देशका विभिन्न स्थानबाट साइकल यात्रीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। यात्राका क्रममा जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र तथा ग्रामीण भूभागको अवलोकन सँगै स्थानीय पर्यटन र संस्कृतिको प्रवर्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। प्राकृतिक विपत्तिको जोखिमलाई ध्यानमा राख्दै सहभागीहरूको सुरक्षा सुनिश्चितता गर्न कार्यक्रमको मिति सारिएको र असोज 3 र 4 गते निर्धारित कार्यक्रमलाई सफल बनाउन तयारी

विधायकहरूको सम्झनामा लम्जुको बेसी शहरमा वृक्षारोपण गरिएको छ। बेसी शहर नगरपालिका चौतारा परिसरमा मृतकहरूको आत्मशान्ति तथा वैकुण्ठवासको कामना गर्दै बेल र बहुवर्षीय फूलका बिरुवा रोपण गरिएका हुन्। कार्यक्रममा भारी पहिरोमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ। विशेष कुरा के थियो भने यो वृक्षारोपण दुईजनाको जन्मदिनलाई सामाजिक सेवासँग जोडिएर गरिएको थियो। रोटरी क्लब अफ लम्जुङका सचिव रेशम घिमिरे र रोटरी सदस्य प्रमोद कुमार श्रेष्ठको जन्मदिनको अवसर पारेर जन्मदिनमा वृक्षारोपण अभियान नेपाल र रोटरी क्लबले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन्। चण्डी डाँडा स्थित बौद्ध गुम्बा तथा बर विपल चौतारी परिसरमा बिरुवा रोप्दै सहभागीहरूले विपलमा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए। जन्मदिनमा वृक्षारोपण अभियान नेपालले हरेक व्यक्तिले आफ्नो जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोप्ने संस्कारको विकास गर्ने उद्देश्यले झन्डै एक दशकदेखि अभियान सञ्चालन गर्दै आएको जनाएको छ। अभियानका अनुसार जन्मदिनमा व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी प्रकृति संरक्षणसँग जोड्न सके वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुग्न सक्छ। वन विनाश, प्रदूषण र प्राकृतिक स्रोतको अनियन्त्रित दोहनले जलवायु परिवर्तन तथा प्राकृतिक विपदको जोखिम बढ़िरहेको भन्दै अभियानले वातावरण संरक्षणमा विशेष ध्यान दिन आग्रह गरेको छ। रोटरी क्लब अफ लम्जुङका सचिव रेशम घिमिरेले जन्मदिनलाई सामाजिक तथा वातावरणीय अभियानसँग जोड्न पाउँदा खुसी लागेको बताउनुभयो। व्यक्तिगत खुसीलाई सामाजिक दायित्वसँग जोडेर प्रकृति संरक्षणमा योगदान गर्न सकिने उहाँको भनाइरहेको छ। कार्यक्रममा अभियानका परिकल्पनाकार वासुदेव सेराई, रोटरी क्लब अफ लम्जुङका अध्यक्ष राजु थापा, पूर्व अध्यक्ष श्री कृष्ण लामिछाने, रोटरी सदस्य तथा लम्जुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास थापा लगायतको सहभागिता रहेको थियो। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्योग र पुनस्थापनाका लागि करिब 10 लाख रुपियाँ सहयोग गर्ने भएको छ। नगर प्रमुख कार्यालय प्राकृतिक विपदको समयमा स्थानीय सरकार बीच आपसी एकता, सहकारी र मानवीय सहयोग आवश्यक रहेको बताउनु भएको छ। बीचमै गाई जाने सड़क बन्द बन्द गएको छ। गाउँमा उत्पादित कृषि उपज बजार सम्बन्धी समस्या भएको कृषकहरूले गुनासो गरेका छन्। बेसी सात मनाउने सड़कहरू वर्षा दिन र जोखिम बनेपछि खुला महाभाग सवारी साधनको आवागमनमा रोक लगाउन माग गरिएको छ। जसतर्फ 14 चक्के लगायत ठूला मालभाग सवारी साधन साङ्गो सड़कमा गुड्ने दुर्घटना तथा सड़क अवरोधको सम्भावना बन्ने बताइएको छ। प्राकृतिक विपत्तिको अवस्थालाई मध्यनजर गर्दै लम्जुङमा आयोजना हुन लागेको प्रथम टुर दि लम्जुङ 2026 साइकल यात्रा स्थगित गरिएको छ। स्थगित गरिएको कार्यक्रम अब आगामी असोज 3-4 गते आयोजना हुने अध्यक्ष प्रधानले बताउनु भएको छ। बेरोजगारी बाढी पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा लम्जुङको बेसी शहरमा वृक्षारोपण गरिएको छ। प्राविधिक सहकर्मी भगवतीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म प्रमोद अधिकारी पनि बिदा हुन्छु। 94.4 मेगाहर्ज हाम्रो वेबसाइट

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहान

0: नेपाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
1: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204335, 0665204375, मोबाइल नम्बर 9856045745।

0: बुढा घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरप रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पथरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको।

0: थोकी।
1: सम्पर्क मोबाइल नम्बर 9856045141 र 9863526615।
2: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
3: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
4: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
5: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
4: ए हो र, के पाइन्छ?
5: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
0: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
2: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
0: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847607915।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: आफ्यानी बुढा तुलाई फर्किने गरी तालबारा डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराईमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981
3: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
4: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
3: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
4: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
2: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
4: सम्पर्क फोन नम्बर 9816585020 9806662162 र 0665231381 दिपा सुन चाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ
1: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने
0: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिवेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
2: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
2: सम्पर्क नम्बर 9842618202 र 9840319799
1: CBS तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
2: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
3: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
4: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
3: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
4: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
2: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 98165 20 98066 66162 र 0665213181। दीपा सुन्चादी पसल।

0: तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जानिस् भन्नु त।
3: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
5: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
6: जयलक्ष्मी सुनचाँदी पसल, बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
8: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
7: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
5: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
7: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
5: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38।

0: विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने? म
2: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस सहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98 5 60 45 7 83, स्थान लुम्बिनी कम्प्युटर बेस सहर लमजुङ।

0: 哎呀呀，多多都看，该的照顾都看，该的别都看，这都看我都看。咱们为了破开了拉给了伊人，伊那干啥呢？了，几个人几那个人？在那边还没回来，给伊们了没事呗？
1: 不啊，别那个了。घट्टै सुभाष मेडिको फर्ममा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ हरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरीटोल चितवन
4: किन हाँस्या नि बुढा उलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर सप्लायर्स चिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर्स सुन्दर बजार नगरपालिका 9 चिउरी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 98565 41141 र 98635 52615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन, स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602।
8: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कस्तो छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98565।

0: छोरा, चाडपर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हेड सर टाढैको साइत हो कि कसो हो बेसी सहर जाने भए सँगै जाउँ है
1: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
2: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091
4: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
5: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 98460-98911
6: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे
7: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
6: अब के गर्नुहुन्छ त दाई
7: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु
6: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर मुङ्गुरको दाना मुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560-45401 र 98261-73799
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz
5: आठ सेरा ओरालो लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560-45401 र 98261-73799

0: मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856060279।
5: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
6: पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
5: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
6: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
6: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
5: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9856045735।

0: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेठाई र रूपा सेठाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845642664 र 9847607915।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
6: बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
9: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
10: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
11: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
10: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
11: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामे लम्जुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
4: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा लम्जुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 9842618202 र 9804039799।
3: CBS तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा लम्जुङ।
5: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
0: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाऊ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665231381। दिपा सुन चाँदी पसल, विश्वहर नगरपालिका 8, नारायणी स्थान, लम्जुङ।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने।

0: तपाईँको नामै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस सहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98 5 45 7 83, स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा, सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 98 4 61 80 025।
6: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
9: न्यु जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 98 4 62 49 1 29 र 98 4 61 52 091।
10: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
11: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
10: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
11: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98 4 60 98 9 11।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: दुख्यो, कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिन।
1: बुवा पिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
0: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465640093।
3: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किए पनि बहिनी।
3: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामी, लमजुङ। प्रोपाइटर शरद बराल, सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
6: ल ल आए बहिनी, किन होला?
3: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
6: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
3: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560446257 र 98400067787।
7: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
8: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
7: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
8: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
7: ल त, म पनि त्यतै जाने भए।
9: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार, लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
10: सम्पर्क मोबाइल नम्बर 98560445141 र 98636052615।
11: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
12: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: विकासको लागि हाम्रो आवाज रेडियो चौतारी।
1: बुढी ए बुढी
2: सरहरु छ।

0: बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा पेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।

0: टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै पाइएन
1: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालौँ साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845640093
3: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे
4: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किए पनि पर्ने
3: अब के गर्नुहुन्छ त दाई
4: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
3: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका आठ सेरा ओरामे लम्जो प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856044501 र 9826173799
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै
1: मोबाइल नम्बर 98 4 61 80 025

0: দেখে কাইদে টাউকে দেখনি কাইদে পেট দেখনি কে দেখে আও দেখে আও জানি এই বেলা পখালা লাগে রান এনে কা জানি হলা কে করনে কে না করনে তাইলেই বিরামি ভয় কেই মিলো মিশে খাই
1: বুয়া ক্লিপ নগরলোস ঘটে সুভাষ মেডিকো ফার্মামা গই আলম এই বেশি দেখি কার কার জানি বাদ আছে নি তিন জাম বরু
0: হুঞ্ছ বুয়ারি ল গই আলম সারে গারো
1: सुभाष मेडिको फार्मा बेसी शहर नगरपालिका
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: दाई पैसा त तमले कमाएर ल्याउनु भयो क्यारे
4: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
3: अब के गर्नुहुन्छ त दाई
4: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
3: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर मुगुरको दाना मुगुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले मुगुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामे लम्जो प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173799
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन

0: Mr. Prasad laid a hurt on the website www.sarkarilife.com.
1: आज भने जुनसुकै एउटा लोकमा

0: प्रोपाइटर टेकजंग गुरुंग नमस्ते थकाली किचन एंड बॉब्स बिस्ट्रो बेसी शहर नगरपालिका साथ मनांगे चौतारा संपर्क फोन नंबर 0663520903 मोबाइल नंबर 98461080025
1: दाई पैसा त टन्नै कमाएर ल्याउने भयो क्या रे
2: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी
1: अब के गर्नुहुन्छ त दाई
2: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
1: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यसको कुरा यादै भएन
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठा पाठी ढुटो आदि पाइन्छ
4: सामुदायिक सूचना नेटवर्क CIM

0: अर्जुन
1: यार मीठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ
0: वा
1: कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
2: Namaste Thakali Kitchen and Pop Bistro.
3: FM and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust.
5: शक्तिशाली एलनिनोको चेतावनी सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल
6: र एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित भारतले पहिलो महिला च्याम्पियन्स ट्रफी आयोजना गर्ने
7: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
8: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
7: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
8: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
8: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ
9: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
10: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको

0: को व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4935555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा आज बसेको मन्त्री परिषद बैठकले गरेका निर्णयहरू, सरकारले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाढ़ीको 13 दिन यही 22 गते सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो। त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा स्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ। त्यस्तै अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ। भोलि गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, पर्सि 20 गते शनिबार र 21 गते आइतबार नियमित विदा छ। यसैबीच सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान स्वीकार गरेको छ। बाढ़ीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार, व्यवसायलाई तत्काल संचालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजना अन्तर्गत राहत कर तथा महसूल छूट लगायतका नेत्र सुविधा उपलब्ध गराइने भएको छ। सरकारले साल ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 1% भन्सार महसूलमा 25,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ। बाढ़ीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय भएको छ। उद्धारको क्रममा घाइते भएमा निशुल्क उपचार तथा ज्यान गएमा परिवारलाई प्रति मृतक 10 लाख रूपियाँ राहत उपलब्ध गराउने मन्त्री पोखरेलले बताउनु भएको छ।
5: गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अझै सम्पर्क विहीन रहेका प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। यस्तै 4,216 जना अझै सम्पर्क विहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्।
4: यसैबीच रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धार कर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्। ती शवको पहिचान खुलेको छैन। लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङको 150 मिटरसम्म प्रवेश गरेका छन्। अहिले 2 ठाउँमा प्वाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा खटिएका 41 जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान छ। खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ।
5: प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशीमा आएको बाढ़ीमा परि सम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकमा सांसदहरूले बाढ़ी प्रभावित क्षेत्रको उद्धार, राहत तथा स्वास्थ्य व्यवस्थापनमा गति बढ़ाउन आग्रह गरेका हुन्। रासपाका सांसद केपी खनालले बाढ़ीमा बेपत्ताको खोजी थप तीव्र बनाउन माग गर्नुभयो। अर्का सांसद ओजस्वी शेरचन्दले विपदपछि स्वास्थ्य सेवा प्रभावित भएकाले महामारी फैलिनु अघि नै अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद बुद्ध रत्न महर्जनले चाड़पर्व नजिकिएकाले नाका बन्द हुँदा बजारमा उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्य वृद्धि हुन नदिन सरकार सचेत हुनुपर्ने बताउनुभयो। नेकपाकी सांसद बलवती शर्माले सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक मेसिन विश्वभर नरहेको भन्ने प्रधानमन्त्री शाहको हिजोको अभिव्यक्तिमा आपत्ति जनाउनुभयो। बैठकमा बोल्ने सबैजसो सांसदहरूले बाढ़ीपछिको विपद प्रतिकार्यमा सरकारले गति बढ़ाउनु पर्नेमा जोड़ दिएका हुन्। यसैबीच आजको प्रतिनिधि सभा बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का उच्च रक्तचापका कारण सीटबाट लड्नु भएको थियो। प्रतिनिधि सभाको बैठक भदौ 24 गतेसम्मका लागि स्थगित भएको छ।
4: राष्ट्र मन्त्रालयले रसुवा बाढ़ीपछिको खोज उद्धार तथा राहतका प्रयास गरे काठमाडौँमा रहेका कूटनैतिक नियोगका प्रतिनिधिलाई जानकारी गराएको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कूटनैतिक ब्रिफिङ तथा अन्य समसामयिक विषयमा जानकारी गराउनुभयो। चीनको केरुङ क्षेत्रमा रहेका झण्डै 1400 नेपाली नागरिक सुरक्षित रहेका मन्त्रालयले जनाएको छ। तीमध्ये झण्डै 100 जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किने क्रममा रहेको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार विपदका कारण घर परिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका साथ ल्याउन चिनिया पक्षसँग समन्वय भइरहेको छ। त्यस क्रममा परराष्ट्र मन्त्री शिशिर खनालको पनि उपस्थिति थियो। उहाँले कूटनैतिक समुदायलाई भोटेपछि बाढ़ीको घटनाबारे ब्रिफिङ गर्नुभयो। मन्त्री खनालले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताउनुभयो। सरकारले विपदको कारण र यसको विकास क्रमबारे अध्ययन गरिरहेको र यसका लागि सम्बन्धित प्राविधिक विज्ञको सहयोग पनि लिइरहेको मन्त्री खनालले बताउनुभयो। विशेष गरी रसुवा, नुवाकोट र धादिङका केही क्षेत्रमा विपदको ठूलो प्रभाव परेको भए पनि नेपालका बाँकी क्षेत्र सुरक्षित र पूर्ण रूपमा खुल्ला रहेका उहाँले बताउनुभयो। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री खनालले काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र र बर्दिया लगायत प्रमुख पर्यटकीय गन्तव्यहरू पर्यटक स्वागतका लागि खुल्ला रहेका बताउनुभयो।
5: स्वतन्त्र पार्टी रासोपाले भोटेपछि बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफल सहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। त्यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भयो को प्रमुख सचेतक रविन्द्र बुर्लाकोटीले बताउनुभयो। बैठकमा बाढ़ी पहिरो र विपदका समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ब्रिफिङ समेत गर्नुभएको थियो।
4: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढ़ी प्रभावित क्षेत्रको अवस्थाबारे कुराकानी सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती, पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
0: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
0: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल हामीले बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय, नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विधा, भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो, सम्पर्कवी नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यान आकर्षण, पेरुङमा रहेका 1400 नेपाली सुरक्षित, परराष्ट्र मन्त्री खनालद्वारा कूटनैतिक समुदायलाई भोटेकोशी बाढ़ीको ब्रिफिङ, राष्ट्रपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने, सरकारलाई सघाउने निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढ़ीपछि भइरहेको खोजी उद्धार तथा राहत वितरण प्रभावकारी नहुँदा गुनासो बढ्दो छ। सरकारले स्थानीय तहले तदारूकता नदेखाएको आरोप लगाइरहेको छ भने स्थानीय तहले आफूहरूले सक्दो प्रयास गरेको तर संघ प्रदेशबाट अपेक्षा अनुसार सहयोग नपाएको बताएका छन्। रसुवाका बाढ़ी पीड़ितलाई राखिएको होल्डिङ सेन्टरमा स्वयं सेवामा खटिनु भएकी उपासना अधिकारी त्यहाँको अवस्थाबारे जानकारी दिँदै
8: पीड़ितहरूसम्म राहत पुग्न सकेको छैन। अब रसुवा कस्तो भयो भन्दा अब यहाँ राहत पुगेको छैन, यहाँ चाहिँ मान्छेले खानै पाएको छैन, यहाँ चाहिँ लुगा छैन, हामीलाई चाहिँ राहत सामग्री चाहिँ आइपुग्यो तर पकाएर खाने भाँडाकुँडा छैन, त्यो अस्थायी बसोबासको लागि पनि केही पनि छैन भन्ने पनि उत्तिकै आइरहेको छ। सरकारले 100% दिएर गरेको छ, प्रभावितहरूले राहत महसुस गरिरहेको छैनन् भने त्यो स्पोर्टलाई मात्रै ताली बजाउन चाहिँ सकिन्न।
9: वडाले हामीले आफैले गर्न सक्दैनौँ, हाम्रो जनशक्ति पुग्दैन भन्नुहुन्छ, पालिकाले चाहिँ हामीले सँगसँगै चाहिँ समन्वय गर्ने प्रयास गरिरहेको छौँ भन्नुहुन्छ, अब सरकारले त हाम्रो सबै जनशक्ति परिचालन गरेको छ भनेको छ होइन, ठ्याक्कै समस्या चाहिँ तपाईँले कहाँनिर देख्नुभयो?
8: पालिका आफै पीडित हुन्छ यो समयमा, पालिकासँग कति प्रोत्साहन हुन्छ र उति बेलै चाहिँ खटाएर गर्नको लागि माननीयहरू हुनुहुन्छ संघीय सरकारको, उहाँहरूले चाहिँ कोअर्डिनेसन गर्ने भन्दा पनि अलिकति तिमीहरूले गर्नुपर्ने हो, यो तिमीहरूले गरेनौ भन्ने खालको कुराहरू मैले देखिरहेको छु। विभिन्न जिल्लाबाट साथीहरूले राहत पठाउनु भएको थियो, त्यो राहतलाई चाहिँ विदुरबाट माथि जान पनि दिएन भन्दै कति फोनहरू आइरहेको थियो क्या। प्रधानमन्त्रीले पनि हिजो बोल्नुभयो क्या अरे हामीले रोकेको छैनौँ भनेर, तर रोकेको थियो, जान दिएको थिएन। जो जो प्रभावित हो, पीडित हो, उहाँहरूलाई नै बाँड्ने परिस्थिति छैन।
9: प्रभावित बालबालिकाहरूको अवस्था चाहिँ कस्तो पाउनुभयो तपाईँहरूले?
8: 5-7 वर्षका जो बुझ्ने उमेरमा पुगेका छैनन्, उनीहरू भोक लाग्यो भने रुन्छन्, खान देऊ भन्छन्, उनीहरूलाई बाबुआमा बगाउनु भनेको के हो भन्ने थाहा छैन। तर जुन टिनेजमा भएका त्योभन्दा ठुला बालबालिकाहरू छन् उनीहरूलाई चाहिँ सबै कुराको प्रेसर छ के, बाबुआमा नहुनुको पीडा उनीहरूले बुझ्छन्। अब बाबुआमा नभएपछि हाम्रो के हुन्छ, हामीलाई कसले पढाउँछ, कसले खाना दिन्छ, हामीलाई कसले बस्न दिन्छ, हाम्रो हेरचाह कसले गर्छ भन्नेवाला एउटा मेन्टल प्रेसर जुन छ त्यो भइरहेको छ के। हामी तिमीसँग छौँ, सरकारले तिमीहरूको ध्यान राख्छ, तिमीहरूलाई खान बस्न पढ्न सबै कुराको जिम्मेवारी सरकारले लिन्छ, टेन्सन नगर भन्नेवाला एउटा हुन्छ नि इमोसनल सपोर्ट जुन उनीहरूलाई चाहिएको छ त्यो चाहिँ उनीहरूलाई कहीँबाट पनि पुगिरहेको छैन कि। जुन एउटा काउन्सिलिङ जेसुकै होस् सपोर्ट त्यो चाहिँ पुगेको छैन उनीहरू भाषामा।
5: त्यस्तै नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा राहतका गतिविधिबारे अर्का स्वयंसेवक विष्णु प्रसाद सापकोटा जानकारी दिँदै
10: आफ्नो तर्फबाट एक्लै एक्लै जुट्नु र तिनवटा सरकार मिलेर जुट्नुमा चाहिँ केही सकारात्मक हुने थियो। जे विपत्ति आइपरेको छ त्यसलाई चाहिँ हामीले सामान्य अवस्थामा जनतालाई ल्याउनु पर्नेछ र अनि अझ अचम्मको कुरा चाहिँ के छ भने कता कता हामी सामाजिक सञ्जाललाई दुवै पक्षबाट दुरुपयोग गरे जस्तो लाग्छ। एउटाले आरोप मात्रै लाउँछ यो सरकार भएन भन्छ अनि अर्कोले त्यो आरोपको ढाकछोप गर्न मात्रै लाग्छ जो चाहिँ प्रभावित क्षेत्रमा पुगेकै छैन कि। अनि एउटाले एउटाको विरोधमा लेख्यो भने अर्काले त्यो व्यक्तिको विरोधमा फेरि खनिने।
9: पीडितहरूको अवस्था अहिले के छ, उहाँहरूले चाहिँ के गरिरहनु भएको छ, पीडितहरूसँग पनि तपाईँहरूले कुराकानी गर्नु भएको छ होला पक्कै पनि?
10: अब नुवाकोट जिल्लाभित्र चाहिँ कोही व्यक्तिहरूलाई तपाईँ बाहिर भेट्नुहुन्छ भने उहाँ पीडित एकैजना हुनुहुन्छ होला, उहाँ कम पीडित हो। रात एकदम प्रभावकारी छ अहिलेलाई नुवाकोटको वारीपट्टि बिजुर बटार बजार जुन भएको, तर पारिपट्टि गल्छी क्रस भएर जाँदाखेरि छत्रे खोला देवीघाट मुन्थला भुवनी बेसी अनि बेत्रावतीको पारी अलिकति केही दुःख छ। जो हाम्रो घटना घटेको दिनदेखि खटिरहनु भएको राष्ट्र सेवकहरू हुनुहुन्छ, सुरक्षाकर्मी भन्छौँ हामी, उहाँहरू चाहिँ दालमोट चिउरा ती आदि कुटमा गुजारा गर्नु परेको छ। बिहानको खानाको ठेगान छैन, बेलुकाको बासको ठेगान छैन।
9: अबको समयमा चाहिँ के गर्नुपर्ने आवश्यकता देखिन्छ प्रभावित क्षेत्रमा?
10: अस्थायी बसोबासको लागि तयारी हुनुपर्छ र राहत भनेको त्यो चाउचाउ बिस्कुट जङ्क फुड भन्छौँ त्यो चाहिँ प्लिज कृपया अब कसैले पोकाहरू पठाउने कोसिस नगरिदिनु होला। दुर्गन्ध एकदमै व्यापक भएको छ, त्यो अब समुदाय स्तरमा जाने डर छ, त्यता पनि अब चाहिँ सरकारले एकदमै ध्यान दिनेलाई ढिलाइ भइसकेको छ।
4: फेरि पनि खबरकै सिलसिला प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढीले क्षति गरेका पूर्वाधार पुनर्निर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुनर्निर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी टनेल लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सञ्जाल बढ़ाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। समितिले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण र सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ। समितिले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिका लागि हरित गृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरीले जानकारी दिनुभयो। उहाँले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी अनुभव र सिकाइलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो।
5: भटेकुसी बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभेरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ। भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ। यो जनशक्तिले सड़कको दुवै तर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मर्मत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पन्छाउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो। अहिले निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णभीरमा सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्न सक्ने प्रारम्भिक अनुमान छ।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: लाभ को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
3: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा नियमित दाँत जांच स्केलिंग तथा पॉलिशिंग फिलिंग रूट कैनल दाँत निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आज ही संपर्क गर्नुहोस्
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-666 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलबान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सृजित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार राहत र पुनर्स्थापनाका कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त विद्युतीय जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभयो। घिसिङले भेटपछि बताउनुभयो
4: प्रधानमन्त्री बालेन्द्र शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो। भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज उद्धार उपचार राहत वितरण लगायत कार्यसहित समसामयिक विषयमा कुराकानी भयो। पूर्व अर्थमन्त्री समेत रहेका पुनले बाढ़ी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा भावी जोखिम न्यूनीकरणका लागि दात्री सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिनुभएको छ। प्रधानमन्त्रीलाई 18 बुधे सुझाव मार्फत उहाँले जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसंघको महासभामा गएर विश्व समुदाय अपील गर्न पनि अनुरोध गर्नुभएको छ। नेपाल चीन संयुक्त हिमालय विपद निगरानी तथा अनुसन्धान संयन्त्र स्थापना संयुक्त वैज्ञानिक टोलीद्वारा नियमित क्षेत्रीय अध्ययन गर्नुपर्ने लगायत उहाँका सुझाव रहेका छन्।
5: शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.66 अंकले बढ़ेर 2542.77 बिन्दुमा पुगेको छ। आज फाइनान्स जलविद्युत निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 145 कम्पनीको शेयर बढ़ेकोमा 123 घटेको छ। 10 कम्पनीको शेयर भने घटबड भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.94 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीको 1,21,00,000 कित्ता शेयर 3,46 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: आज दिउँसो बागमती गण्डकी र कर्णाली प्रदेशका थोरै तथा कोशी र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। पछिल्लो 1 घण्टामा सबैभन्दा धेरै कास्कीको लुम्लेमा 15 मिलिमिटरसम्म पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि पानी पर्यो। आज राति हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
5: पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुट्याउनका लागि नेपाल र भारत दुवै पक्षको आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रूख नारायणीको बाढ़ीले बगाएको छ। नवलपरासीको नारायणी नदी पारिरहेको सुस्ता सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा थियो। गैराती नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका 5 नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो। रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध समेत गरेका छन्।
4: अब विदेशको खबर। संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरेसले विश्वभर एलनिनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन एमडब्ल्यू डब्ल्यूएमओले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एलनिनो 70 वर्षभन्दा धेरै समय यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। एलनिनोले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ, यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्छ भन्ने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था सिर्जना गर्छ। मानवीय गतिविधिका कारण भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमा एलनिनो थपिएर केही ठाउँमा तापक्रम अझ बढ़ाउने मौसमविदलाई उद्धृत गरी बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एलनिनोसँग सम्बन्धित चरम मौसमी घटनाको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। बाङ्गीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 45, ईशान पाण्डेले 20 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका करण केसीले 4, ललित राजवंशीले 2 तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्र सिंह अहिरीले 1-1 विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा बहरइनलाई 7 विकेटले हराएको थियो। समूह ए र बीबाट शीर्ष 2 सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
4: र 6 वटा टोलीको सहभागिता रहने पहिलो महिला च्याम्पियन्स ट्रफी श्रीलंकाबाट भारतमा सरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगिताको नयाँ आयोजकका रूपमा भारतको नाम पक्का गरेको हो। महिला च्याम्पियन्स ट्रफी शुरूमा श्रीलंकामा आयोजना गर्ने तय भएको थियो। टी20 फर्मेटको यो प्रतियोगिता आउँदो वर्षको देखि 28 मुम्बई र बडोदराको रंगशालामा सञ्चालन हुनेछ। आफ्नो क्रिकेट बोर्डमा सरकारी हस्तक्षेपका कारण आयोजनाको अधिकार गुमाए पनि श्रीलंका यो प्रतियोगिताको हिस्सा रहनेछ। छनौटका लागि तोकिएको अन्तिम मिति गएको जुलाई 6 टी20 वरियताका शीर्ष 6 भित्र रहेर भारत, श्रीलंका, अस्ट्रेलिया, इङ्ल्याण्ड, न्यूजील्याण्ड र दक्षिण अफ्रिका छनौट भएका हुन्। प्रतियोगितामा सहभागी टोलीहरूबीच राउण्ड रोबिन लीगका आधारमा प्रतिस्पर्धा हुनेछ र शीर्ष 2 टोली फाइनलमा पुग्नेछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: बाढ़ीको 13 दिन सोमबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलनको सम्झनामा 23 गते सार्वजनिक विदा। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 जना पुग्यो।
4: सम्पर्कविहीन नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण। 3 तहका सरकारबीच आवश्यक समन्वय नहुँदा समस्या।
5: खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णभीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू।
4: संयुक्त राष्ट्र संघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल।
5: र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। भारतले पहिलो महिला च्याम्पियन्स ट्रफी आयोजना गर्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
2: वाह,
1: कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोप्राइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 98461080025।
5: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
6: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किए पनि बहिनी।
5: अब के गर्नुहुन्छ त दाई?
6: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
5: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
7: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुङ्गुरको दाना, मुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामी, लमजुङ। प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560445401 र 98261737799।
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँगरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 6 10। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो याप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। सुरुमा खबरका मुख्य शीर्षकहरू।

0: भोटेको शिविर बाढी पीड़ितका लागि विद्यालयहरूबाट सहयोग आउने क्रम पनि बढ्दै गएको छ। आज विशेषहरूको युनिभर्सल एकाडेमी र राइनासको राइनास एण्ड ग्लोबल स्कूलबाट सहयोग प्रदान गरिएको छ। भोलिदेखि लगातार 5 दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारी कार्यालयदेखि विद्यालयसम्म प्रभावित हुने भएका छन्। बाढ़ी पीड़ितको सहयोगार्थ लमजुङ र तनहुँका समाजसेवी तथा आमा समूहका तर्फबाट आर्थिक सहयोग गरिएको छ। बेसी सहर साल हाईस्कूल चोक निवासी समाजसेवी भरत रावलले 1,01,000 रूपियाँ सहयोग गर्नुभएको छ। मनाङको डना हिमताल विस्फोटको जोखिममा रहेको छ। समयमै आवश्यक तयारी गर्न नसकिएमा हिमताल विस्फोटबाट ठूलो जनधनको क्षति हुने अनुमान गरिएको छ। र लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको 61 औं नियमित मासिक काव्य गोष्ठी सम्पन्न भएको छ।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: अब खबर विस्तारमा। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा आएको विनाशकारी बाढ़ी तथा भोटेकोशी क्षेत्रमा आएको जनधनको क्षतिपछि प्रभावित तथा पीड़ित परिवारको राहत र पुनस्थापनाका लागि लमजुङका दुई विद्यालयले मानवीय सहयोग गरेका छन्। बेसी सहर स्थित युनिभर्सल एकाडेमीले बाढ़ी पीड़ितको राहत तथा पुनस्थापनाका लागि 3,50,468 रूपियाँ सहयोग गरेको छ। विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय संचालकहरूको तर्फबाट एकमुष्ट रूपमा रकम संकलन गरी बाढ़ी पीड़ितको सहयोगका लागि प्रदान गरिएको विद्यालयले जनाएको छ। प्राकृतिक विपत्तिको कठिन घड़ीमा पीड़ित परिवारप्रति एकबद्धता जनाउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको विद्यालयको भनाइ छ। विपत्तिमा परेका नागरिकको पीड़ामा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले मानवीय सेवाको भावना सहित सहयोग गरिएको विद्यालयले जनाएको छ। यसै गरी राइनास एण्ड ग्लोबल बोर्डिङ स्कूलले पनि भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै 53,238 रूपियाँ सहयोग गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आफ्नो 2 दिनको तलब बराबरको रकम सहयोग गरेका थिए भने विद्यार्थीहरूले पनि आफ्नो तर्फबाट प्रति विद्यार्थी 100 रूपियाँका दरले सहयोग रकम संकलन गरेका थिए। शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। विपदको पीड़ामा रहेका परिवारप्रति एकबद्धता जनाउँदै गरिएको सहयोगले विद्यालय शिक्षाको केन्द्र मात्र नभई मानवता, करूणा, सामाजिक उत्तरदायित्व र सहयोगको संस्कार सिकाउने थलो पनि हो भन्ने सन्देश दिएको विद्यालयले जनाएको छ। युनिभर्सल एकाडेमीले बाढ़ीमा परि ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभ, पुनस्थापना र सामान्य जनजीवनमा फर्काउन सम्बन्धित सबै पक्षलाई सहकार्य गर्न आग्रह गरेको छ। राइनास एण्ड ग्लोबल बोर्डिङ स्कूलले पनि विद्यार्थीहरूलाई सानै उमेरदेखि अरूको दुःखलाई आफ्नै दुःख सम्झने, आवश्यक पर्दा सहयोगको हात बढ़ाउने र समाजप्रति जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने उद्देश्यले यस्ता मानवीय गतिविधिलाई निरन्तरता दिने जनाएको छ। विपदको समयमा गरिएको यो विद्यालयहरूको सहयोगले सानो सहयोग पनि पीड़ितका लागि आशाको उज्यालो बन्न सक्छ र विपत्तिमा पीड़ितको साथमा उभिनु नै सच्चा मानवताको परिचय हो भन्ने सन्देश दिएको छ। भोलि शुक्रबारदेखि नेपालमा लगातार 5 दिन सार्वजनिक बिदा परेको छ। आज बसेको मन्त्री परिषद बैठकले थप 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबारदेखि मंगलबारसम्म लगातार 5 दिन सार्वजनिक विदा हुने भएको हो। सरकारको निर्णय अनुसार भदौ 19 गते शुक्रबार गौरा पर्व र श्रीकृष्ण अष्टमीको अवसरमा सार्वजनिक विदा रहेको छ। त्यसपछि भदौ 20 गते शनिबार नियमित साप्ताहिक विदा र भदौ 21 गते आइतबार पनि नियमित सार्वजनिक विदा परेको छ। यसै गरी सरकारले भदौ 22 गते सोमबार रसुवा जिल्लामा बाढ़ीका कारण ज्यान गुमाउने नागरिकको सम्मानमा शोक विदा दिने निर्णय गरेको छ। पछिल्लो समय रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढ़ी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले मृतकप्रति सम्मान व्यक्त गर्दै शोक विदा दिने निर्णय गरेको हो। त्यसको भोलिपल्ट अर्थात भदौको 23 गते मंगलबार गत वर्ष भएको जेएनजी आन्दोलनका शहीदहरूको सम्मानमा देशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ। यससँगै भदौ 19 गतेदेखि 23 गतेसम्म लगातार 5 दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायका नियमित कामकाज प्रभावित हुनेछन्। लामो विदाका कारण सर्वसाधारणलाई पारिवारिक भेटघाट, धार्मिक तथा सांस्कृतिक गतिविधि र व्यक्तिगत कामका लागि समय मिल्ने भए पनि अत्यावश्यक सरकारी तथा सार्वजनिक सेवाका विषयमा भने सम्बन्धित निकायले आवश्यक व्यवस्था मिलाउने अपेक्षा गरिएको छ। लगातार 5 दिन विदा परेपछि राजधानी काठमाडौँ लगायत देशका विभिन्न शहरहरूबाट घरतर्फ जाने तथा बाहिर घुम्न निस्किने सर्वसाधारणको संख्या बढ़न सक्ने देखिएको छ। यसले सार्वजनिक यातायात तथा राजमार्गमा यात्रुहरूको चाप समेत बढ़न सक्ने भएकाले यात्रु तथा सवारी चालकहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ। सरकारले सार्वजनिक विदाको निर्णय धार्मिक तथा सांस्कृतिक पर्व, प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकहरूप्रति सम्मान र गत वर्षको जेएनजी आन्दोलनमा शहीदहरूको सम्झनालाई केन्द्रमा राखेर गरेको जनाएको छ। यसरी गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीदेखि शुरू हुने विदा शनिबार र आइतबारको नियमित विदासँग जोडिँदा तथा सरकारले थप 2 दिन सार्वजनिक विदा घोषणा गरेपछि लगातार 5 दिन विदा परेको हो। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि लमजुङ सहित देशका विभिन्न ठाउँका व्यक्ति तथा आमा समूहहरूले सहयोग गरेका छन्। बेसीसार नगरपालिका साथ हाईस्कूल चोक निवासी समाजसेवी भरत रावल र उहाँकी धर्मपत्नी पार्वती रावलले 1,01,00 रूपियाँ बाढ़ी पीड़ितको राहतका लागि सहयोग गर्नुभएको छ। रावल दम्पतिले बिहिबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरी प्राप्त भाउचर लमजुङका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको हो। लामो समयदेखि बेसी शहरमा दिनेश ट्रेडर्स सञ्चालन गर्दै आउनुभएका रावलले विपदका कारण पीड़ामा परेका नागरिकको दुःखमा थोरै भए पनि मलम लगाउने उद्देश्यले सहयोग गरेको बताउनु भएको छ। उहाँले विपदको समयमा सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने धारणा राख्नु भएको छ। यसैबीच बेसी शहर नगरपालिका वडा नम्बर 11 चिती बरबोट बेसी स्थित श्री कर्मदा आमा समूहले यस वर्षको 30 कार्यक्रम नै रद्द गरी 20,125 रूपियाँ पीड़ितका लागि सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। भोटेकोशी क्षेत्रमा ठूलो जनधनको क्षति भएको र धेरै नागरिक विपदमा परेको अवस्थालाई मध्यनजर गर्दै तीजमा हुने खर्च कटाएर पीड़ितको सहयोगका लागि रकम प्रदान गरिएको समूहले जनाएको छ। समूहले विपदको समयमा अनावश्यक खर्च नगरी पीड़ितको दुःखमा साथ दिन सबैलाई आग्रह समेत गरेको छ। यस्तै तनहुँ भानु नगरपालिका वडा नम्बर 8 आहाले स्थित शान्ति आमा समूहले 10,515 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ। विपदमा परेका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको समूहले जनाएको छ। यता बेसीसार नगरपालिका 2 कल्याण डाँडा थापा गाउँ भकुण्डे स्थित श्री कालिका आमा समूहले पनि तीजमा हुने खर्च कटाएर 11,111 रूपियाँ सहयोग गरेको छ। समूहले सामूहिक दर खाने लगायत तीजका कार्यक्रममा हुने खर्चलाई सदुपयोग गर्दै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विपत्तिको कठिन समयमा चाडपर्वका अनावश्यक खर्च कटाएर पीड़ित परिवारको राहत उद्धार तथा पुनस्थापनामा सहयोग गर्ने यी व्यक्ति तथा समूहको पहलले मानवीय संवेदना सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ। रेडियो चौतारी 91.4 मेगा हर्समा तपाईँ सुन्दै हुनुहुन्छ साँझको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
2: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
3: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
2: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दीपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381। दीपा सुन चाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ।
5: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् एक बेला पखाला लागेर हैरान होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मेसै भइएन।
6: बुवा पीर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ, यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
5: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
6: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465664093।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल, यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ, सम्पर्क मोबाइल नम्बर 98460 98911। अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, फकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ, साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
9: नमस्ते थकाली किचन एन्ड पब रेस्टोरमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
10: प्रोपाइटर टेकचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा, सम्पर्क फोन नम्बर 06652020903, मोबाइल नम्बर 98461080025।
3: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
11: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
3: अब के गर्नुहुन्छ त दाई?
11: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु, दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
8: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सेरा ओरामे लमजुङ, प्रोपाइटर शरद बराल, सम्पर्क नम्बर 98560445401 र 98261737799।
12: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी खबरहरू। हिमाली जिल्ला मनाङको नासो गाउँपालिका 2 अवस्थित डना हिमताल विस्फोटको गम्भीर जोखिममा रहेको भन्दै स्थानीय बासिन्दा तथा सरोकारवालाहरू चिन्तित बनेका छन्। उच्च जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको डना तालको पछिल्लो अवस्थाबारे तत्काल विस्तृत अध्ययन तथा प्राविधिक सर्वेक्षण गर्न माग उठेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी तथा ईसी मोड लगायतका संस्थाहरूको अध्ययनले समेत डना हिमताललाई नेपालको उच्च जोखिमयुक्त हिमतालको सूचीमा राखेको बताइएको छ। तालको जोखिमबारे विगतदेखि नै चिन्ता व्यक्त हुँदै आए पनि पछिल्लो अवस्थाको विस्तृत तथा भरपर्दो प्राविधिक अध्ययन हुन नसकेको भन्दै सरकारवालाहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व मन्त्री देव गुरूङले डना हिमतालको जोखिमपूर्ण अवस्थाप्रति नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै नेता गुरूङले तत्काल स्थलगत नाप जाँच प्राविधिक सर्वेक्षण तथा आवश्यक सुरक्षा रणनीति अप्नाउन सरकारसँग माग गर्नुभएको छ। नेता गुरूङले डना हिमताल जोखिममा रहेको विषयमा विगतमा पटक पटक स्थलगत भ्रमण गर्ने टोलीहरूले समेत जानकारी गराउँदै आएको उल्लेख गर्नुभएको छ। तर अहिलेसम्म भरपर्दो सर्वेक्षण हुन नसक्दा तल्लो मर्सङ्गी नदी किनारमा तटीय क्षेत्रमा जोखिम कायमै रहेको उहाँको भनाइ छ। समुद्री सतहदेखि करिब 4,100 मिटरको उचाइमा मनासुलु हिमालको उत्तर पश्चिम फेदमा डना हिमताल अवस्थित रहेको बताइएको छ। मर्सङ्गदी नदीको किनारमा पर्ने धारापानी पर्यटकीय क्षेत्रबाट पूर्वतर्फ बग्ने मर्सङ्गदीको शाखा खोला अर्थात डना खोलाको मूल स्थानमा यो ताल रहेको छ। भौगोलिक रूपमा उत्तर पश्चिमदेखि दक्षिण पूर्वतर्फ लामो आकारमा फैलिएको डना हिमतालको लम्बाइ करिब 3,200 मिटर र चौडाइ 354 मिटर रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ। पछिल्ला वर्षहरूमा विश्वव्यापी जलवायु परिवर्तन तथा तापक्रम वृद्धिका कारण हिम नदीहरू तीव्र गतिमा पग्लिँदै गएकाले हिमतालहरूमा पानीको मात्रा बढ्ने जोखिम देखिएको विज्ञहरूले बताउँदै आएका छन्। डना तालमा समेत पानीको आयतन बढ्दै गएको र ताललाई थामेर राखेको प्राकृतिक बाँध कमजोर बन्न सक्ने सम्भावना प्रति विगतमा स्थलगत अध्ययन गर्ने विज्ञ तथा टोलीहरूले चिन्ता व्यक्त गरेका थिए। डना हिमतालमा कुनै पनि कारणले विस्फोट भएमा त्यसबाट निस्किने ठूलो परिमाणको पानी डना खोला हुँदै मर्सङ्गदी नदीमा मिसिन सक्ने र त्यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने जोखिम रहेको प्राविधिकहरूले औल्याएका छन्। सम्भावित बाढीका कारण नासो गाउँपालिका धारापानी तालगाउँ लगायतका बस्तीहरू प्रभावित हुन सक्ने तथा मर्सङ्गदी नदी किनारमा रहेका लमजुङ तनहुँ र गोर्खाका तटीय बस्ती जलविद्युत आयोजना पुल सड़क लगायतका महत्वपूर्ण पूर्वाधारमा समेत ठूलो क्षति पुग्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

0: मुख्य नियमित मासिक काव्य गोष्ठी तथा 161 औं मोती जयन्ती विशेष कार्यक्रम का साथ सम्पन्न भएको छ। मंचका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार कलानिधि दाहालको प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा चारूका प्रवर्तक डाक्टर देवी पन्थी, साहित्यकार पुरूषोत्तम सिग्देल लगायतको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार कलानिधि दाहाल, पुरूषोत्तम सिग्देल, जगदीश्वर पोखरेल, खोरियाका प्रवर्तक जनार्दन अधिकारी, सुशेलीका प्रवर्तक दुर्गा अधिकारी, भमरकोटे, चन्द्र न्यौपाने, पवन कुमार बुढाथोकी, वीरबहादुर लोहनी, रामकृष्ण अधिकारी, खुशीराम डौलिया, सुभाष सुरेश चन्द्र घिमिरे, चुडा निर्मित, हरिहर प्रदीप, कृष्ण प्रसाद मिश्र र मञ्चका वरिष्ठ उपाध्यक्ष एवं संरक्षक लक्ष्मी प्रसाद मिश्र लगायत 20 जना भन्दा बढी स्रष्टाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी साहित्यकारहरूले आफ्ना कविता तथा विभिन्न साहित्यिक सिर्जना वाचन गर्नुभएको थियो। वाचन गरिएका सिर्जनाको वरिष्ठ कवि पुरूषोत्तम सिग्देलले समीक्षा समेत गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कलानिधि दाहालले कर्मदा सिर्जना मञ्च नेपालको 161 औं श्रृंखलामा प्रमुख अतिथिको जिम्मेवारी पाउँदा खुशी लागेको बताउनु भएको छ। उहाँले लमजुङमा रहेर मञ्चले विश्वभर छरिएका नेपाली साहित्यकारहरूलाई एउटै मञ्चमा जोड्दै आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गरेको भन्दै प्रशंसा समेत गर्नुभएको छ। लमजुङ तथा गण्डकी प्रदेश साहित्यकार र कलाकारहरूको उर्वर भूमि रहेकाले यहाँको साहित्यिक तथा सांस्कृतिक क्षेत्रलाई अझ मजबूत बनाउँदै अघि बढाउन कर्मदा सिर्जना मञ्चले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो। उहाँले मञ्चको निरन्तरताका लागि शुभकामना समेत व्यक्त गर्नुभएको छ। कार्यक्रम मञ्चका अध्यक्ष जगदीश्वर पोखरेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा वाचन गरिएका अधिकांश सिर्जना 161 औं मोती जयन्ती तथा पछिल्लो समय आएको बाढ़ी पहिरो लगायत समसामयिक विषयमा केन्द्रित रहेका थियो। चौतारी खबर अहिलेलाई यति नै। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भोटेपछि बाढ़ी पीड़ितका लागि विद्यालयबाट सहयोग आउने क्रम बढ़दै गएको छ। आज बेसी शहरको युनिभर्सल एकाडेमी र राइनस एण्ड ग्लोबल स्कूलबाट सहयोग प्रदान गरिएको छ। भोलिदेखि लगातार 5 दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारी कार्यालयदेखि विद्यालयसम्म प्रभावित हुने भएका छन्। बाढ़ी पीड़ितको सहयोगार्थ लम्जुङ र तनहुँका समाजसेवी तथा आमा समूहबाट आर्थिक सहयोग गरिएको छ। बेसी सहर सात हाईस्कूल चोक निवासी समाजसेवी भरत रावलले 1,01,000 रूपियाँ सहयोग गर्नुभएको छ। मनाङको डना हिमताल विस्फोटको जोखिममा रहेको छ। समयमै आवश्यक तयारी गर्न नसकिएमा हिमताल विस्फोटबाट ठूलो जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ। र लम्जुङमा कर्मदा सिर्जना मञ्च नेपालको 161 औं नियमित मासिक काव्य गोष्ठी सम्पन्न भएको छ। हवस् त, साँझको चौतारी खबर अहिले लागिसकेको छ। हाम्रो अर्को भेट भोलि बिहान 6:30 बजेको चौतारी खबरमा हुने नै छ। तबसम्मका लागि प्राविधिक सहकर्मी भगवतीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म प्रमोद अधिकारी पनि बिदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै रहनुहोला। नमस्कार। चौतारी 91.4 MHz।
1: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
2: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
1: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
2: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460-98911।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ।

0: पुल हाउस पनि सञ्चालनमा रहेको छ।
1: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 98461080025।
2: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
3: सानो कुरामा पनि के को पिर गरेको ढुमस,
2: खड्काजी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, यसो केही उपाय दिनु पर्यो।
3: बुझ्न डिजिटल छँदै छ नि, झिके खोला हुला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
4: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्सुङ। सम्पर्क नम्बर 98560046466।
5: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
6: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि, के भयो मेरो बुढीलाई आज?
7: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
7: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रमा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
7: सम्पर्क फोन नम्बर 98165850520, 98066661062 र 0665213381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लम्सुङ।
9: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
10: विदेशमा पैसा रुखमा फल्ने हो र, अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
9: अब के गर्नुहुन्छ त दाई?
10: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु, दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
9: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
11: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुङ्गुरको दाना, मुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामे, लम्जुङ। प्रोप्राइटर शरद बराल, सम्पर्क नम्बर 98560454401 र 98261737799।